0: खुदा को सजावार नहीं कि किसी को बेटा बनाए, वो पाक है। जब किसी चीज का इरादा करता है तो उसको यही कहता है कि हो जा, तो वो हो जाती है।
1: وَإِنَّ اللَّهَ رَبِّي وَرَبُّكُمْ فَاعْبُدُوهُ هَذَا صِرَاطٌ مُسْتَقِيمٌ
0: اور بے شک خدا ہی میرا اور تمہارا پروردگار ہے، تو اسی کی عبادت کرو، یہی سیدھا رستہ ہے۔
1: فَاخْتَلَفَ

0: Broadcasting from University Studios, where knowledge is empowerment. This is
1: 92.6.
2: वेलकम बैक. आप सुन रहे हैं एफएम 92.6 यूसीपी की दुनिया. ब्रेक पर जाने से पहले हम बात कर रहे थे मीडिया के हवाले से कि मीडिया में क्वालिटी कितनी जरूरी है और क्यों जो चैनल्स हैं या जो हमारे कंटेंट क्रिएटर्स हैं वो क्वांटिटी की तरफ जा रहे हैं ना कि क्वालिटी की तरफ. एहतिशाम, मैं आपसे पूछना चाहूंगी कि हम जिस तरह ब्रेक पर जाने से पहले भी बात कर रहे थे कि कितना हेल्प आउट करता है सोशल मीडिया एक क्रिएटर को जो वो आके मेन स्ट्रीम पर बात नहीं कर सकता, लेकिन सोशल मीडिया कहीं ना कहीं उसको ये एज दे रहा है कि वो आकर सोशल मीडिया पर उस मौजू पर बात कर ले और जरा खुल के बात कर ले. तो कितना पॉजिटिव है सोशल मीडिया हमारे लिए और साथ ही साथ कितने उसके नेगेटिव इम्पैक्ट्स भी हैं इस चीज को लेकर के आप कुछ भी बोल सकते हो.
3: अच्छा, इसमें मुझे क्योंकि इलेक्ट्रॉनिक पर मैंने जो काम किया तो मुझे इसका पता है कि इलेक्ट्रॉनिक एक मुकम्मल तौर पर आधे से ज्यादा तो उस पर प्रोपेगेंडा होता है. मतलब आप वो खबर दे ही नहीं सकते जो ठीक है, आप वो खबर देते हैं जो उन्होंने कहा है कि आपने देनी है. तो इसलिए अगर आपने फैक्ट्स एंड फिगर पे बात करनी है, आप सोशल मीडिया को सिर्फ खबर के लिए देख सकते हैं, इन्फॉर्मेशन के लिए देख सकते हैं, मगर आप सोशल मीडिया को कभी भी क्रेडिबल सोर्स के तौर पर नहीं देख सकते. सोशल मीडिया कह रहा हूँ इलेक्ट्रॉनिक मीडिया. लेकिन आप सोशल मीडिया पर वो बात जरूर कर सकते हैं जो आप टीवी पर नहीं कर सकते. मैंने सोशल मीडिया जब शुरू किया था तो मैंने इसलिए किया कि मैं वो बात नहीं कर पा रहा जो मैंने करनी है. फॉर एग्जांपल, मैंने अगर कोई दो चार किताबें पढ़ी हुई हैं, मैं उनका बताना चाहता हूं कि मैंने पढ़ी हुई हैं, इसमें ये आपके लिए अच्छी बात है, तो मैं टीवी पर तो नहीं बता सकता. क्योंकि टीवी पर तो मुझे एक लिखा लिखाया स्क्रिप्ट मिलता है जो प्रॉम्प्टर को देखकर मैं पढ़ता हूं या एक सवाल करता हूं, वो मेरा अपना होता है बस. इसके अलावा मेरी आवाज के अलावा जो टीवी पर मेरा कुछ अपना नहीं है. तो सोशल मीडिया पर जितनी भी वीडियोस मेरी हैं वो मेरा अपना कंटेंट है, वो मेरी अपनी सोच है. तो अगर तो आप अपनी सोच दिखाना चाहते हैं तो आप कभी भी टीवी पर नहीं दिखा सकते, कभी भी इलेक्ट्रॉनिक मीडिया पर नहीं दिखा सकते. आप अपनी सोच, अपना रुझान, अपने जो फैक्ट्स एंड फिगर्स हैं, अपना जो बोलना है, जो आप कहना चाहते हैं, वो सिर्फ आप डिजिटल पर दिखा सकते हैं. अब उसमें अगला सवाल ये आपका है कि उसमें कितनी जिम्मेदारी है, कितना बुरा इम्पैक्ट है उसका या कितना अच्छा इम्पैक्ट है. देखें, वो हर इंडिविजुअल की अपनी रिस्पॉन्सिबिलिटी है. फॉर एग्जाम्पल, मैं एक वीडियो अगर बना रहा हूं तो मुझे उसमें फैक्ट्स डालकर अवाम को कम से कम गलत बात नहीं बतानी. मैं अवाम को जब तक ठीक बात बताऊंगा लोग मुझ पर एतमाद करेंगे, जब मैं ठीक बात नहीं बताऊंगा तो समझो मैं भी कम अरसे के लिए हूं वहां. क्योंकि सुनने वाला, मैं पहले कह चुका हूँ, सुनने वाला बहुत समझदार है. सुनने वाले को पता है कि आपको कितनी स्पेस देनी है और आपको कितनी देर नजरों में रखना है. तो दूसरी बात यह है कि बहुत सारी अब सोशल मीडिया पे फेक इन्फॉर्मेशन भी है, येलो जर्नलिज्म भी हो रहा है. लेकिन आप, मैं कहता हूँ कि आप किस तरह इस AI के दौर में, इस इन्फॉर्मेशन के बम्बार्डमेंट के दौर में किस तरह आप उससे मैनिपुलेट हो रहे हैं. आप एक खबर देखें, उसके बाद उसको जाके सर्च करें क्या ये सच है क्या ये गलत है, उससे आपको पता चल जाएगा. आप उस पर यकीन करके उसको शेयर कम से कम ना करें. उसे शेयर करने से पहले आप थोड़ी सी तहकीक कर लें. तहकीक करने में आपके पास कितना टाइम लगता है? 5 से 10 सेकंड लगते हैं सर्च करने में चीज को. आप इतना कर लें. इंडिविजुअल अगर अपनी रिस्पॉन्सिबिलिटी अच्छी तरह से अदा करेगा तो उसका मेरा तो नहीं ख्याल किसी को नुकसान होगा.
2: इसी के साथ, जैसे मैंने आपका तारुफ करवाया तो मैंने बताया कि आप एक बहुत अच्छे डिबेटर भी हैं, तो डिबेट्स कितना हेल्प करती हैं तलफ्फुज बेहतर करने में? या क्योंकि मैं खुद भी एक डिबेटर हूं, तो जब आप डिक्लेमेशंस करते हैं तो आप अपनी राइटिंग भी सारी खुद करते हैं, तो आपको क्या लगता है कि कितना हेल्प आउट करती हैं डिक्लेमेशंस बोलने के लिए भी और लिखने के लिए भी?
3: अच्छा, डिक्लेमेशन में ये होता है कि आपने मुकम्मल तौर पे अपना एक तो स्क्रिप्ट खुद लिखना है, उसके बाद आपने बोलना है एक स्पेसिफिक टोन में, और उसके बाद अगर आप जजमेंट, फॉर एग्जांपल अगर आप कोई अच्छा बंदा कर रहा है तो वो आपको तलफ्फुज पर पकड़ेगा. तब तक आपकी पोजीशन नहीं आएगी जब तक आपका तलफ्फुज अच्छा नहीं होगा, तब तक आपकी पोजीशन नहीं आएगी जब तक आपकी क्राफ्टिंग अच्छी नहीं होगी, तब तक पोजीशन नहीं आएगी जब तक उसमें फैक्ट्स एंड फिगर नहीं होंगे. अब यही चीजें जर्नलिज्म में रिक्वायर्ड है. जर्नलिज्म में लिखने की क्राफ्ट रिक्वायर्ड है, बोलने का फन रिक्वायर्ड है, तलफ्फुज रिक्वायर्ड है. ये चीजें जो बंदा जो इन चीजों को तय कर लेता है, जो इन चीजों पर अच्छा चलता है, वो आगे से उसको जर्नलिज्म में जरूर फायदा होता है. अब डिपेंड ये करता है कि आप कितने अच्छे डिक्लेमर हैं, कितने बुरे डिक्लेमर हैं. वो आपके जो विनिंग जो क्रेडेंशियल्स हैं, जो आपके पास जितना भी आप विन करते हैं, जीतते हैं, वो आप साबित करते हैं. बाकी मेरा ख्याल है कि बोलने का फन आपको डिक्लेमेशन से बहुत ज्यादा आता है. उससे आप किसी भी जगह पर आप बोलने जाते हैं, मेरा ख्याल है कम्युनिकेशन जो है वो सबसे बड़ी स्किल है. जितनी भी स्किल्स हैं, आप कभी भी कम्युनिकेशन को दूसरे नंबर पर नहीं रख सकते, क्योंकि हर स्किल का आगाज या एंड कम्युनिकेशन से हो रहा होता है. तो कम्युनिकेशन का फन आपको डिक्लेमेशन देता है. अगर वो फन नहीं होगा तो आप جرنلزم میں تو دور دور تک نہیں آ سکتے.
2: اور اگر میں چاہوں کہ ہم پروگرام کے اختتام پر کہ آپ ہمارے جو سامعین ہیں ان کو کوئی مشورہ دینا چاہیں, اگر وہ سوشل میڈیا پر کانٹینٹ بنا رہے ہیں تو کس چیز کو چاہیے ان کو کہ جس پر وہ زیادہ فوکس کریں؟
3: اچھا, مین چیز جو ہوتی ہے نا کسی بھی چیز میں, وہ پہلے یہی بات کر رہا تھا کہ اگر آپ نے لمبا جانا ہے نا تو آپ کو پڑھنا پڑے گا. اگر آپ پڑھتے نہیں ہیں, اگر آپ کو پتا نہیں ہے کہ دنیا میں کیا ہو رہا ہے, اگر آپ کو پتا نہیں ہے کہ اس چیز کے پیچھے کیا کہانی ہے, تو آپ بہت پیچھے رہ جائیں گے. ہاں, آپ کو ٹائملی لگ رہا ہوگا کہ یار یہ چیز چلی گئی ہے, اس کے ویوز آ گئے ہیں, یہ کام چل رہا ہے, لیکن جب آپ چار لوگوں میں بیٹھیں گے تو آپ کو پتا چلنا شروع ہو جائے گا کہ یار مجھے کم پتا ہے, تو وہ آپ کو ضرور بے وقوف سمجھیں گے. تو آپ کوشش یہ کریں کہ پہلی تو بات یہ ہے کہ پڑھیں جتنا اچھا ہو سکتا ہے, کہ یہ سوشل میڈیا چھوڑ کر آپ کتاب سے جڑیں, وہ آپ کو سوشل میڈیا پر پاپولر کرے گی, کیونکہ اوتھینٹک کانٹینٹ بہت کم ہے. اگر آپ اوتھینٹک کانٹینٹ بنائیں گے جس میں فیکٹس اینڈ فگر ہوں گے, جن کا لوگوں, کیونکہ لوگوں کو جس چیز کا نہیں پتا انہیں وہی چیز عجیب لگ رہی ہوتی ہے اور اس پر ہی وہ رکتے ہیں. لوگوں کو جن چیز کا پتا ہے اس پر وہ کیوں رکیں گے؟ تو آپ لوگوں کو کتاب والی چیز لا کے کنٹینٹ میں بتائیں, اس سے آپ کا بھی فائدہ ہے کہ آپ کا بھی دماغ کھلے گا, لوگوں کا بھی کھلے گا, تو آپ لمبا چل سکیں گے. میڈیا میں آنے والے بچے کو سب سے پہلے یہ ہے کہ پڑھنا چاہیے, دوسری بات یہ ہے کہ اپنے تلفظ پہ کام کرنا چاہیے, تیسری بات یہ ہے کہ اپنے جو اتار چڑھاؤ ہے آواز کا اس پر کام کرنا چاہیے. جب یہ چیزیں کلیئر ہو جاتی ہیں تو پھر میرا نہیں خیال کہ آپ کے پاس اگر ایک موبائل ہے اس کے بعد تو آپ کو کامیابی سے روک سکتا ہے, کیونکہ آج کل تو ہے ہی یہ کہ آپ کے پاس اگر کچھ ہے ٹیلنٹ شو کرنے کے لیے, آپ کے اندر کچھ ہے, تو وہ چھپ نہیں سکتا, وہ زمانے سے رہ نہیں سکتا. اگر آپ میں کچھ نہیں ہے تو پھر آپ میری طرح کے نکمے ہیں تو چل جاتا.
2: اگر میں چاہوں کہ اگر کوئی ایک یا دو بک آپ ریفر کرنا چاہیں کہ یہ پڑھنا بہت ضروری ہے, یا ایک بچہ وہ جس نے بھی سٹارٹ کرنا ہے اور اس نے اپنی روٹین بنانی ہے, اس کے لیے وہ کون سی ایسی بک سے سٹارٹ کرے کہ ہاں؟
3: اچھا, اگر تو آپ پاکستان کی پولیٹکس کو پڑھنا چاہتے ہیں تو اس کے لیے سب سے پہلے کتاب ہے, اب مجھے رائٹر کا نام نہیں یاد کیونکہ کتاب میں نے پڑھی تھی 2022 میں, کتاب کا نام ضروری یاد ہے, پاکستان ہارڈ کنٹری, وہ کسی گورے نے لکھی ہوئی ہے. تو اس میں پاکستان کے ہر صوبے کا, پاکستان کے میڈیا کا, ہر زبان کا, ہر سیاسی جماعت کا, مطلب کہہ دیں کہ اجرک سے لے کر جو پشاوری چپل ہے اس تک کا, اس میں سارا کچھ لکھا ہوا ہے. آپ اس کی تاریخ وہاں سے ڈھونڈ سکتے ہیں, اور وہ کتاب بتاتی بھی ہے کہ یہ کیوں ہے, سندھ کا صوبہ کیسے بنا, بلوچستان کا کیسے بنا, پاکستان علیحدہ کیسے ہوا, مشرف کو کیسے نکالا, یہ ساری یہ چیزیں جو بھی ہیں, جتنے بھی ادوار ہیں ان کا سب کا لکھا ہوا ہے. تو پاکستان ہارڈ کنٹری آپ کو ضرور پڑھنی چاہیے. دوسری بات یہ ہے کہ اگر کتاب میں چاہتا ہوں فلاسفی کے حوالے سے کوئی آپ کو بتاؤں, تو وہ صوفیز ورلڈ ہے, جو سب سے پہلی کتاب آپ کو پڑھنی چاہیے کہ فلسفی کو ڈیپلی پڑھنے سے پہلے. اور پھر سب سے پہلے میں یہ بھی چاہتا ہوں کہ لوگ جو ہیں وہ کم سے کم وہ چیزیں ضرور پڑھیں جو بیسکس ہیں. فار ایگزامپل, اگر آپ فلسفی شروع کرتے ہیں تو آپ گریک سے شروع کریں, ارسٹوٹل پلیٹو سے شروع کریں, تب تک پتا چلے گا کہ اس کی بیس کیا ہے. پاکستان ہارڈ کنٹری آپ پڑھ رہے ہیں تو آپ پاکستان کے کچھ رائٹرز ہیں ان کی کتابیں بھی ضرور پڑھیں. پاکستان کے ہیں مبارک علی صاحب, ڈاکٹر مبارک علی کی کتابیں اردو میں ہیں لیکن وہ اتنی شاندار ہیں تاریخ کے لحاظ سے کہ آپ جتنا پڑھتے جائیں گے اتنا اس میں گم ہوتے جائیں گے. تو یہ کچھ چند کتابیں بھی میں نے آپ کو بتائی ہیں اور رائٹرز بھی بتائے ہیں. سب سے پہلے ان کو پڑھنا چاہیے, ان سے پڑھنے کے بعد تو چیزیں آگے چلتی رہتی ہیں.
2: تھینک یو سو مچ احتشام فور یور ٹائم. مجھے امید ہے ہمارے سامعین نے بھی بہت کچھ سیکھا ہوگا, اور اسی کے ساتھ میں چاہوں گی آپ سے اجازت. ملتے ہیں نئے پروگرام میں, سنتے رہیے FM 92.6 UCP کی دنیا.